काट काट काट काट रया समाय जाके भगत आनंदमय जाके भगत को नाही खै जाके भगत को नाही पै जाके भगत को सदा